0: ए बुई निमे हुशी कस्तूरी वहने वाद को कुरियरा दा मी हूं या मेदुगा वाद को कुरियरा दा हुशी कमे
1: وَمِزَاجُهُ مِنْ تَسْنِيمٍ
0: يَا إِكُرَ الْوَافَا وَنِي تَسْنِيمِ إِبَهِي سُوَرْغِي غَوَا آرِ غِفِنِهِ